पनि थकै लाग्छ आज मलाई मेरो भाइ कृष्ण हेर्दा हेर्दै थकै लाग्यो भनिकन दाजु भन्नु बलरामले भनेका कुरा सुनेर भगवान श्री कृष्ण भन्नुहुन्छ आफ्ना दाजुलाई हे दाजी अब थोको पुग्या हो त भनिकन भन्दाखेरि भगवान श्री कृष्णले

भगवान श्री कृष्णको मुरालीको स्वर र आवाज सुनेर सारा स्वर सय गोलेनीहरू जसरी काकको बथानमा जब स्याल आउँछ अनि सरत कागहरू भर्कन्छन् त्यस्तै हल्ला हुन्छ, त्यसै गरी नारायण।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाव दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
2: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
1: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर दोस्रो साताबाट टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
2: भोटिकोशीमा आएको विनाशकारी बाढीपछि रसुहा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरिएका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी, सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क, पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ।

0: ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्यूपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
1: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
2: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 एन्जियो होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारी जन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोगका जनताहरूलाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले पनि मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। तिजी खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा र रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
1: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
0: यसैबीच सरकारले भोटेकोसी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
1: यसैबीच भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
0: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
1: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
3: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
1: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोशी बारीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढ़ी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आएको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्, यसका लागि नापी र मालपत कार्यालय निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी, लिङलिङ, टिमुरे, घट्टे खोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमाबुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुबासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्ने नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद्युत आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र यमनमा पुनः द्वन्द चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलिन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
0: भोटिकोसे बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: पूर्व सूचना प्रणाली विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरू तराईको क्षेत्रमा बाढ़ीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका, अब पहाड़ी क्षेत्रमा अलिक बढ़ाएको छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिताएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
4: सरकारले चाहिँ पछिल्लो समय जुन सड़क निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सड़क नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सड़कको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सड़क बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सड़क निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
3: अब यसलाई यसरी हेरौँ, सड़क जाला भाँचिएला सड़क फेरि पनि बनाउन सकिन्छ, तर सड़क नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
4: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनु पर्छ र यहाँ फेरि पनि बस्ती बसाउनु पर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
3: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो, कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
5: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
5: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
5: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त।
5: साझ खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
2: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: धार्के बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
7: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
6: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
7: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
8: मुना मासु पसल धुनिवेशी छ धार्के बजार, पुरानो धार्के जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007, 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।

0: सेकेन्ड ह्यान्ड कारहरूको खरिद बिक्री तथा सट्टापट्टा गरिने एक मात्र सेटिका
1: रेसिङ अटोमोबाइल्स कलंकी खसी बजार काठमाडौँ।
2: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
3: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य समस्या देखियो। धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
2: ल सर, पनि यही धुनिबिसी 640 रहेको धुनिबिसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस धुनिबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
2: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल,
3: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
2: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल,
4: मुना मासु पसल धुनिबेसी 6 धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपा दान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
6: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 MHz कृषकको आवाज।
1: धुमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जन्माउन सकिनँ।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?

0: ल सर पनि यही धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस धुनिबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
0: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
0: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल,
3: मुना मासु पसल धुनिबेसी 6 धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
0: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबेसी छ धारके बहादुर भवन 9845878338 010-41-40-40।
4: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
5: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

제보 찾진다 빈마야 마야 만주 야베 제보 찾진다 빈마야 마야 만주 야베 제보 찾진다 빈마야 마야 만주 자

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी छ धारके बहादुर भवन, 9845-87-38-38, 010-41-40-40।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
1: सनराज हेल्थ केयर, धारके बजार बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल,
3: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
3: तपाईँले उत्पादन गरेका लोकल बोका खसी लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
4: मुना मासु पसल धुनिवेशी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: रासायनिक
6: विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुछा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अनबारी नै हुँदैन, किरा लाग्छ, हाल त पर्यो नि।
6: सुन्नुहोस् है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कृषि रेडियो समय संकेत।
9: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 8 बजेको छ।
10: नारायण खेती गरौ है।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कतै एउटा झिल्की गीत आएको छ भन्ने हल्ला सुन्छु, तपाईँले देख्नु भएन?
1: देखेन त
0: हिजो भेटेर माया फिल्म लगाऊ भनेको पत्ता भएछ।

0: हेरेर हिँड्नु छैन, त्यति लामो परेर लायो भन्दैन, बाटो हेरेर हिँड्न पर्दैन।
1: हेरे न, दोस्ताकी सबै मरेर ल्याएको, बुढेसकालमा आफ्नो आँखाको शक्ति गुमाएको थाहा छैन, पाउलाले दोस्ताले पुऱ्याएको के काम, बोकिँदै हिँड्नु।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन सिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धार्के बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा आयो त्यस्तै, अफिस गयो झन् त्यस्तै, मलाई त दिक्क लागिसक्यो।
8: होइन है कालीको बा, किन एक्लै कराइरहनु भएको?
7: किन हुनु नि, घरमा पनि फर्निचर चाहिएको छ, अफिसमा पनि फर्निचर चाहिएको छ, जहाँ पायो त्यहीको फर्निचर आफूलाई फिटिकै राम्रो लाग्दैन, त्यही भएर सोचिरहेको छु।
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै धार्के बजारमा रहेको विश्वनाथ काष्ठकला उद्योगमा जानुहोस् त, त्यहाँ सबै समस्याको समाधान भइहाल्छ नि।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका खाट, दराज, पलङ, किचन र्याक, टेबल, कुर्सी, सोफा सेट,

0: घरको झ्याल ढोकाको चौकस लगायत घरको फर्निचरको लागि चाहिने सम्पूर्ण कार्यको लागि विश्वनाथ काष्ठकला उद्योग धुनिवेशी छ धारके धादिङलाई सम्झिनुहोस्। साथै मोडलिङ मेसिनद्वारा फर्याङ दराज हुक्का लगायत फर्निचरमा डिजाइन गरिन्छ।
1: थप जानकारीको लागि विश्वनाथ शाह मोबाइल नम्बर 9813484125 9860702840 9860702840।
2: कुशल सप्लायर्स धुनबेसी छ धारके।
3: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रही आएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
2: हाम्रा सेवाहरू:
3: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
2: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852110540 9862775751।
0: दिम्बी बलियो झ्याबा सोधेसेला झ्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
4: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी खोर्सगा झ्याबा पाङमा रङमा सामान याङ्से तिम्रिन्चिला
0: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले।
4: हजुर, बिएसटी हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यू सुन्दर कुमार हार्डवेयर 9001 धारके बजार।
5: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 9852-35-0-18 मनोज रेग्मी 9141-60-55-30।
6: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबिसी छ धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40।
7: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
8: सनराज हेल्थ केयर धारके बजार बहादुर भवन एनआईसी एसिया बैंक भएको घरमा फोन नम्बर 010-41-40-89 9845-87-38-38 सनराज हेल्थ केयर धारके बजार।
9: हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ।

0: कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घरमा बिहानको ठिक 10 बजेको छ।
2: नारायण खेती गरौ है।

मलाई माया गर्छु कि नै अनि मलाई

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 11 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी छौ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धार्की बजार। सम्पर्क कुमार बाँसकोटा 9841547497, 9841547497।
3: ए काका भा, तपाईँ धार्की जान लाग्नु भएको भए हिलटेक ट्याङ्की डोरी चाहिएको थियो, कहाँ पाइन्छ यसो बुझेर आउनुहोस् है।
4: ल नानी पनि, आस्था इन्टरप्राइजेस धार्केमा सबै सामान पाइहाल्छ नि, किन चिन्ता गरेको तिमीले।
5: प्लास्टिक सम्बन्धी सम्पूर्ण सामानहरू, सर्किन, डोरी, प्लास्टिक पोखरी, टनेल प्लास्टिक, तिरपाल, गुन्द्री, निलो ड्रम,
4: खाने पानी र सिँचाइको लागि गुणस्तरीय पाइप, हिलटेक ट्याङ्की 5 वर्षे ग्यारेन्टी र 50 वर्षे वारेन्टीको साथ, मङ्गलम ट्याङ्कीका लागि,
5: कुखुरा पालनका लागि आवश्यक भाँडाकुँडाको साथमा विभिन्न साइजका प्लास्टिक सिटहरू पनि होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: आस्था इन्टरप्राइजेस हर्के बजार, सम्पर्क प्रहलाद राज पाण्डे, मोबाइल नम्बर 9843180883, फोन 010-4140-01।
7: ल हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त, कताबाट ल्याइरहनु भयो, सजिलो गरेर जोतिरहनु भएको छ त।
4: धार्के कृषि औजार कलेक्सनबाट लिएर आएको नि, ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ। यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
7: हो र भने उसो भए त म पनि गएर लिएरै हाल्छु।
4: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पाठ पूर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ।

0: र सम्पूर्ण पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
1: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
2: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौ।
3: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनीबेची छ धारके धादिङ,
2: सम्पर्क केदार अधिकारी 9807291160 र रबिन 9852144155।
4: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
5: कुशल सप्लायर्स धुनीबेची छ धारके।
6: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
5: हाम्रा सेवाहरू:
6: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
5: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852110540 9860725751। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
6: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल,
5: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
6: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
7: मुना मासु पसल धुनीबेसी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
6: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनीबेसी छ धारके बहादुर भवन 9845878338 010-41-40-40।
8: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र, सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र, कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
9: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 MHz कृषकको आवाज।
10: छोडेर जानेहरू बिहारमा पर्खनेहरूको एउटा पीडा म त पर्खेको पर्खेछु।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।

0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ट्ज कृषकको आवाज।
1: आज चाहिँ कृष्ण गुरुङले मैले आई डू समथिङ फर यू रेकर्ड अ सङ लेट करी नो आई विल सो मच।

0: आज चाहिँ एकदम मनदेखि थ्याङ्क यू भन्न चाहन्छु सबैजना
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: सङ्गीहरू सैलुङ बताउनु न, के कस्तो काम निपाल्नु भयो हाम्रो गाउँ?
3: यो साथीले कसैले बाचा गरेको थियो, उतै बाचा कुरा गर्ने हिँडेको।
2: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो
3: लौ के भयो गाडीले? फेरि
4: के भएछ सर? गाडी
3: हो बमको पाइपै फुटेछ सर, गाडी त अगाडि नबढ्ने भयो।
4: ए हो है, ल ठिकै छ, जाउँ न है। ल धन्यवाद है दाजु।
2: अब यो बाटोमा सम्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त।
4: सुन्ने हो त मेरो माया पिरतीको कथा यसरी सुन्छ साथी।
3: सुन्नुहोस् त, यो चाहिँ राम्रो घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि।
5: हजुर
4: कान्छे, भेट भेट हजुर।

0: नभएस है, मान मान ल, म चाँडै ल्याउँछु नि ल तिमीलाई।
1: कान्छी कान्छी, हेर्न बाटोमा गाडी बिग्रेर हिँड्दै आउनु पऱ्यो। सुन्छु सुन्छु कान्छी, अब
0: खुसी बसाइकन्छ।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घरमा मध्याह्नको ठिक 12 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सब

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल राम्ररी छौ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97 98 41 57 24 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
2: ल सर, पनि यही धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस धुनिबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
4: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
3: न कुनै मिसावट, न कुनै सम्झौता।

0: 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
1: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
0: सम्पर्क जीवनपुर तोरी मिल धुनिवेशी 4 जीवनपुर धादिङ 9841536683 9841536683।
2: कुशल सप्लायर्स धुनिवेशी 6 धारके।
3: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
2: सेवाहरू:
3: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
2: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी 6 धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852105040 9862775751।
4: दिम्बी बलियो ज्याबा स्वदेशला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
5: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी खोर्सागा ज्याबा पाङ्मा रङमा सामान याङ्से तिम्रिन्चिला
4: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले
5: हजुर BST हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यु सुन्दर कुमार हार्डवेयर 9201 धारके बजार।
6: सम्पर्क 010-4140-74 सुदर्शन रेग्मी 9510-35018 मनोज रेग्मी 9141-60-55-30।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार प्रोस्टेट हाइड्रोसिल हर्निया मृगौला पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
7: सनराज हेल्थ केयर धारके बजार बहादुर भवन NIC एसिया बैंक भएको घरमा फोन नम्बर 010-4140-89 9845-87-38-38 सनराज हेल्थ केयर धारके बजार।
8: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
9: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 MHz कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: मनकानी गर्छु परपर सर्छु मन अन्तै साट्यो कि
1: मनकानी गर्छु परपर सर्छु मन अन्तै साट्यो कि मलाई उल्लु बनाएर धोका दिन बाट्यो कि अझै सब मिलाउँछ चिकता तपाईँ पटुकी।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक एक बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: वैगले आज एउटा केटी भेट्न पाइछ तपाईँ नि यार मलाई के डर लाग्छ के

0: कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ। दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
1: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: कृषि रेडियो समय संकेत।
3: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 2 बजेको छ।
4: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यहीँ तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 थार्के बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97, 98 41 57 24 97।
3: भर पर्दो र गुणस्तर साला बिकी हार्डवेयर हो हाम्रो पसला।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धार्के बजारमा पनि।
3: हामी कहाँ सस्तो बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस, 901 थार्के बजार, धादिङ।
3: सम्पर्कको लागि टेलिफोन नम्बर 010 41 40 34,
4: मोबाइल नम्बर 98 41 16 78 98, 98 41 16 78 98।
5: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
6: धार्के कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
7: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर ल्याएँ बाबु।
5: हो र भने, उसो भए त म पनि गएर ल्याइहाल्छु।
6: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
9: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
10: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
8: थप जानकारीको लागि कृषि औजार कलेक्सन, दुनिबेची छ, धार्के, धादिङ।
10: सम्पर्क केदार अधिकारी 98 087 29 160 र रबिन 98 5 12 44 155।
6: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
11: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
12: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010 41 40 89, 98 45 87 38 38। सनराज हेल्थ केयर, धार्के बजार।

0: थप जानकारीका लागि ओर्लिङको धारके शाखा धुनिवेशी छ धारके, सम्पर्क सुजन सुयाल, मोबाइल नम्बर 9803050420, रोहन थापा 9803050366।
1: छिटो बनेकै वर्ल्डलिङ्क।
2: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
3: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 3 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सब

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: बालबालिकालाई जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
2: माया र स्वभावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
3: यातायातको व्यवस्था भएको,
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
3: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
4: शान्त र मनोरम वातावरण भएको,
3: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
4: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङ।
3: सम्पर्क नम्बर 98512519909, 98512519909।
5: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
6: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
7: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
5: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
6: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पाठ पूर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
9: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
10: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
8: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिवेशी छ, धारके धादिङ।
10: सम्पर्क केदार अधिकारी 98087129160 र रबिन 98512445।
6: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
11: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल।
12: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल।
11: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल।
12: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
13: मुना मासु पसल धुनिवेशी छ, धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 98409170707, 98409170707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
14: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिवेशी छ, धारके बहादुर भवन, 98

0: 87 38 38 010 41 40 40 40
1: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
2: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
3: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ। साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानीखोला बजार।
2: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
4: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो

0: भएछ नि है, त्यही त मुटु त लास्ट मेरो ब्रो, त्यस्तो होइन क्या के भयो तपाईँ
1: उठेर न हेरेर हेरे कति बचेर
0: नचाल मुटु उठेर त किन हेरे न हेरे नचेर गर्नु पेन
1: के भयो मुटु
0: भइरहेको
1: म परेको

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: अनि मिस्टर ज्यू, अब यो चाहिँ अब हाम्रो मिलियो भने पनि 15 जति खर्च भइसकेको छ। अब तपाईँले यसो मलाई प्रमोसनमा हेल्प गर्नुपर्ने छ।
3: आरके जी, तपाईँ चिन्ता गर्नुहोस् न, आई एम मिस्टर ज्यू, आई हेभ 256K फलोवर्स अन टिकटक। आज हेर्नुहोस् न, बिग बिग कम्पनीमा सँग काम गरिरहेको छु, तपाईँको सुत्ता 13 म्युजिक भइसक्यो। अब सोच्नुहोस् त, म प्रमोसनमा हेल्प गर्दिनँ, तपाईँ चिन्तै नगर्नुहोस् न।
4: एक्सक्युज मी सर, हजुरलाई एउटा नानी भेट्न आज
3: फ्यान फर्किन आएको होला, तपाईँ पठाइदिनु। अनि हाम्रो भिडियो चाहिँ कहिले रिलिज होला? मैले चाहिँ अब यो फ्राइडे रिलिज गर्ने सोचेको। हेलो,
5: मलाई चिन्नु भयो? म पूर्वी के पूर्वी? के छ सवाल के?
3: सरी नानु, म तिमीसँग यसमा कुरा गर्छु ल, म स्थान मिटिङ गर्छु, जाउँ ल, बाई।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: म त यार सरोजलाई भेट्न आएर
3: सुन
2: न, यार भेटौँ नि
3: ल।
2: यार सी यु।
4: कोसँग बोल्यो?
2: ए साइना।
4: साइना किन?
2: ए त्यो अपलोड जाँदैछ के, हामी सबैजना भेटौँ न भनेर स्याटरडे।
4: भयो भने पर्दैन।
2: किन र?
4: कस्तो किन? मैले भने त म त मान्छे किन भेट्ने?
2: मैले आउँछु भनिसकेँ त।
4: कस्तो आउँछु भनिसकेँ? मैले भने त नभेटौँ भनेर। नभेटौँ तिमी, अब बढ्न सक्नु होला।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कलरफुल बनाउन तिम्रो नै खाँचो छ।
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी छौ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
3: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
3: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै।
4: 9851-00945, 9851-00945।
5: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
6: ल सर, पनि यही धुनीबेसी 640 रहेको धुनीबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
5: हजुर, धुनीबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनीबेसी सोफा हाउस धुनीबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 9843-4780-50, 9843-4780-50। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: बन्द भए बोल्न थाल्नु पर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
2: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धार्के बजार।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: Now let's welcome a 4-year-old baby, a very cute baby. She is none other than Rinjin Lamo Sherpa Junta Lagyo Tarale. Let's welcome her on the stage, Rinjin Lamo Sherpa. Thank you.

हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

रोपेर सृजनाका फूलहरू, खोपेर कलाका गुरेटोहरू, रोजेर अर्कै बाटो, हाम्रो साथ छोडेर गए पनि अनन्त यात्रामा हिँडेका तिम्रा पाइलाहरू कतै नठोकिउन्, कतै नरोकिउन्। जहाँ रहे पनि, जहाँ भए पनि, यतै कतै भए झै आभास भइरहन्छ, अनि आँखाबाट आँसु त्यसै झरिदिन्छ। तिम्रै पदचाप पछ्याउँदै सिर्जनाका केही थोपाहरूले सिस्न खोज्दैछौ कलाको यो फुलबारीमा, जहाँ तिम्रा अमर फूलहरू मगमगाइरहेका छन्। तिम्रा अजर अमर सत्कर्म सिर्जनाहरूले हामी सधैँ सम्झिरहन्छौँ।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियो घडीमा साँझको ठिक 6 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
1: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
2: 9851-00945 9851-00945।
3: भर पर्दो र गुणस्तर असल बिकी हार्डवेयर हो हाम्रो पसल।
4: काठमाडौँको विभिन्न स्थानमा सेवा दिँदै आएको बिकी हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
1: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने थलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थारके बजार धादिङ।
1: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
4: मोबाइल नम्बर 9841-16-78-98 9841-16-78-98।
5: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
6: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
5: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स 9201 थारके बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97 9841-5724-97।
7: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
8: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
7: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
8: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
7: सम्पर्क जीवनपुर तोरी मिल धुनीबेसी 4 जीवनपुर धादिङ 9841-5356-83 9841-5356-83।
9: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
10: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
11: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
9: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
10: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
12: घराइसी, कुटानी, पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण

0: पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
1: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
2: त्यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
3: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिबेची छ, धारके, धादिङ।
2: सम्पर्क केदार अधिकारी 9807291160 र रबिन 9852144155।
4: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
5: कुशल सप्लायर्स धुनिबेची छ, धारके।
6: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
5: हाम्रा सेवाहरू:
6: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
5: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ, धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा। सम्पर्क 9852110540, 9860-7275-51।
7: वडा अध्यक्षज्यू नमस्कार।
8: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
7: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
8: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
7: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
8: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
9: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
10: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ। साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल, खानी खोला बजार।
9: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिबेसी 8 खानीखोला धादिङ। सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 9841839628।
11: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र, सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र? कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
12: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

फर्के फर्के

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा महल।

0: बनाई शहरमा बस्ने लायक था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: दिनुभयो औषधि हालेको
1: न शरीर ढाक्ने कपडा मास्क पल्दा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
0: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
1: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
0: विषादीले धेरै नै जोखिम हुन्छ कि
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: अनि नानी विषादी प्रयोग नगरे अनुहारै नि हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् है रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन हो खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
3: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 7 बजेको छ।
5: नारायण खेती गरौ है
6: ए सब।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: Happy birthday to you, Rizan.
2: Wow, कस्तो मिठो केक यार।
3: खोइ खोइ लिए त, कस्तो मिठो स्वाद। म त फेरि अलिकति खान्छु यार।
2: हुँदैन त मिठो।
4: हजुर कता, हाम्रो बेकरी उद्योग यता।
5: सुन्नुहोस् त, हामी कहाँ जन्मदिन, विवाह, औपचारिक कार्यक्रम वा अन्य कुनै विशेष अवसर सेलिब्रेसनका लागि स्वस्थ, स्वादिष्ट र गुणस्तरीय केक पाइन्छ।
2: कस्टम डिजाइनमा तपाईँले चाहेकै फ्लेभरमा केक अर्डर गर्नुहोस् र सेलिब्रेसनलाई अझै मिठो बनाउनुहोस्।
4: हामी कहाँ सम्पूर्ण बेकरी आइटमहरू उपलब्ध छन्।
5: थप जानकारीको लागि

0: यहाँ पञ्चकन्या जगदम्बा डन्डी एसियन पेन्ट्स ओपिसी पिपिसी सिमेन्ट पिपिआर जिआई पिभीसी स्टिल पोलिथिन पाइप तथा फिटिङ्स मार्बल प्लाइवुड सिसा पानी तान्ने घरेलु तथा कृषि पम्प किला कब्जा साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ।
1: थार्के इन्टरप्राइजेस 901 थार्के बजार।
0: सम्पर्क दामोदर रेग्मी 9841 29 61 53 98 18 76 87 0 रामराजा रेग्मी 98 41 62 34 80 98 18 83 24 03
2: शुद्धता गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरीमिल।
3: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
2: न कुनै मिसावट न कुनै सम्झौता 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
3: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
2: सम्पर्क जीवनपुर तोरी मिल धुनिवेशी 4 जीवनपुर धादिङ 98 41 53 56 83 98 41 53 56 83।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सेकेन्ड ह्यान्ड कारहरूको खरिद बिक्री तथा सट्टापट्टा गर्ने एक मात्र सही ठेगाना
1: रेसिङ अटोमोबाइल्स कलंकी खसी बजार काठमाडौँ।
2: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी छ धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कति फोन गरेँ तिमीलाई, तर दुई वर्षसम्म तिम्रो फोन आउँथ्यो।
1: तिमी स्कुलबाट बिदा भएर गइसकेपछि एक हप्तामा म पनि जाँदैन। मैले पनि तिमीलाई कति फोन गरेर प्रयास गरेँ, तर तिम्रो पनि फोन लागेन।
0: मेरो त मोबाइलै हरायो, फेरि अर्को सिम पनि पाएन।

0: लगातारको वर्षाका कारण राजमार्ग तथा पहाडी सडकहरूमा जुनसुकै बेला पहिरो जाने र बाटो अवरुद्ध हुने जोखिम बढेको छ। तसर्थ राजमार्ग वा पहाडी सडकमा यात्रा गर्दै हुनुहुन्छ भने घरबाट निस्किनु अघि मौसम र सडकको अवस्था बारे अनिवार्य जानकारी लिनुहोस्। पहिरोको जोखिम भएका क्षेत्रहरूमा रातको समयमा यात्रा नगर्नुहोस्। सडक अवस्थाको जानकारीका लागि नजिकैको प्रहरी चौकी वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्नुहोस्। यदि यात्राको क्रममा बाटो बन्द भएमा वा कुनै आपतकालीन अवस्था आएमा अघि नबढ्नुहोस्। सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् र तुरन्त 1234 फोन गरी सहयोग माग्नुहोस्। तपाईँको सुरक्षा नै हाम्रो प्राथमिकता हो। सतर्क रहौ, सुरक्षित यात्रा गरौं। तपाईँको सुरक्षित यात्राको लागि लाइन्स तथा लियो क्लब अफ फिस खानीखोला दादिङ र कृषि रेडियोको सहकार्य।
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: यसपालि त कडा विषादी हाले नि जेठिया साहब, अब त बाली पक्का सुरक्षित हुने भयो, होइन त?
1: होइन होइन, विषादीले त हानिकारक तथा फाइदाजनक सबै खाले किरालाई मार्छ नि। हेर्नुहोस् त, विषादीले गर्दा झन् फाइदाजनक किराहरू बढी मरिरहेछन्, अनि कसरी बाली सुरक्षित भयो भन्नु?
0: ए हो र, मैले त सबै किराले हानि मात्र गर्छ होला भन्ने सोचेको थिएँ नि।
1: विषादीले किरा मात्र मार्ने होइन, यसले त अरू नोक्सानी पनि गर्छ, जस्तै माटो बिगार्ने, पानी प्रदूषित गर्ने, चरा चुरुङ्गीलाई हानि गर्ने लगायत मानिसलाई क्यान्सर जस्ता भयानक रोगसम्म पनि लाग्न सक्छ।
0: ए, यसले त ठुलो नोक्सान पो गर्दो रहेछ, अनि यसबाट हुने हानि कम कसरी गर्ने त जेठिया साहब?
1: विषादीले गर्ने हानिबाट बस्नलाई यी रासायनिक विषादीको प्रयोग नगर्ने, हाम्रै गाउँठाउँमा पाइने जडीबुटी जन्य विषादीको प्रयोग गर्ने, त्यस्तै बजारमा पाइने जैविक विषादीको प्रयोग गर्ने र सबै किसानलाई यसको हानिकारक असर बारे सचेत गराउने।
2: कृषक हितका लागि कृषि रेडियो 101.5 मेगाहर्ज।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसएससी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य भू ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5130 नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोसी बाढ़ीले 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रो देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाह्र व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद गुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
17: बाढ़ीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
18: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
17: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपिराख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
19: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्केको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लेयर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
17: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
17: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
20: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
15: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
1: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
2: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
1: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
20: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पथी पनि हुने, सबैलाई पथी हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
15: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
4: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
15: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
6: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
24: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने, घरमा पकाएको।
6: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
15: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
5: कृषि रेडियो समय संकेत।
7: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 8 बजेको छ।
8: नारायण खेती गरौ है
9: ए सबै।

तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 98 40 0 99 800।

0: सुपथ मूल्यमा पाइन्छ। साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 थार्के बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
1: थार्के बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धार्के धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र
1: धार्के तरकारी बजारभित्र। सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धार्के धादिङ
2: 9851-00-945, 9851-00-945।
3: भर पर्दो र गुणस्तर असल बिकी हार्डवेयर हो हाम्रो पसल।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धार्के बजारमा पनि।
5: हामी कहाँ सस्तो बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस 9001 थार्के बजार धादिङ।
5: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
4: मोबाइल नम्बर 9841-16-78-98, 9841-16-78-98।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: यातायातको व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
2: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
1: शान्त र मनोरम वातावरण भएको,
2: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
1: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङ।
2: सम्पर्क नम्बर 9851-51-99, 9851-51-99।
6: कुशल सप्लायर्स धुनिवेशी छ धार्के।
7: करिब 10 लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
6: हाम्रा सेवाहरू:
7: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
6: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धार्के तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9851-10-540, 9860-72-75-51।
3: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
8: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङसी जेताला सोसो बजारी निसी कोर्सगा ज्याबा पाङमा रङमा सामान याङसे तिम्रिन्चिला
3: आइन यी चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यु सुन्दर कुमार हार्डवेयर मुलामाले।
8: हजुर, BST हुलासला रङ्गिन तथा सादा जस्ता पाता, किला काँटी, सिमेन्ट, डन्डी, फलामे मलाङ पाइप, क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यु सुन्दर कुमार हार्डवेयर 9001 धार्के बजार।
9: सम्पर्क 010-41-40-74, सुदर्शन रेग्मी 9851-10-35-018, मनोज रेग्मी 9841-60-55-30।
10: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
11: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: तपाई यतिखेर कृषि रेडियो 101.5 मेगाहर्जमा सुन्ने हुनुहुन्छ मिठा मिठा लोक तथा दोहोरी गीतहरू।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
1: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै।
2: 9851100945 9851100945।

0: 6834809324
1: ल हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याएर आउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
2: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
3: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
1: हो र भने उसो भए त म पनि गएर लिएर आइहाल्छु।
2: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
4: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
5: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
6: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
4: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिबेची छ, धारके धादिङ।
6: सम्पर्क केदार अधिकारी 9807129160 र रबिन 9852144155।
2: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
7: कुशल सप्लायर्स धुनबेसी छ, धारके।
8: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
7: सेवाहरू:
8: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
7: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ, धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852110540 9860-7275-51।
9: ओहो, कान्छाको जन्मदिन पनि आइसक्यो। उपहारमा साइकल ल्याइदिनु पर्नेछ अनि बर्थडे केक पनि चाहियो। फेरि कान्छी छोरीलाई खेलाउन ल्याइदिनु पर्ने, कहाँ पो जाने होला।
10: ए दाई, धारकेमा नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप छ नि, त्यही जानुहोस् न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका साइकल गिफ्ट आइटमका साथै अर्डर अनुसार 2 घण्टामै बर्थडे केक तयार पारिन्छ।
10: त्यति मात्रै कहाँ हो र, स्टेसनरी सामग्रीहरू सस्तो र सुलभ मूल्यमा बिक्री गरिन्छ।
11: थप जानकारीको लागि नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप धुनबिसी छ, धारके बजार चोकै निर।
10: प्रोपाइटर मधुसूदन रेग्मी, मोबाइल नम्बर 9141065736, 9818551044।
12: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबिसी छ, धारके बहादुर भवन, 9845-87-38-38, 010-41-40-40।
13: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र, सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र, कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
14: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: के तपाईँ अनौपचारिक क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नुहुन्छ? के तपाईँले पनि विभेद, शोषण र न्यून ज्यालाको सामना गर्नु भएको छ?
1: म दिनभरि

0: 8-9 घन्टा काम गर्छु तर ज्याला दिनको 500 रुपियाँ मात्र पाउँछु। दैनिक ज्याला कति पाउनु पर्ने हो अधिकारको जानकारी नै छैन। बोल्यो भने काम गुम्ने डरले सधैँ त्रसित हुन्छु।
1: म दलित महिला हुँ, निर्माण क्षेत्रमा काम गर्छु। पुरुषले जस्तै समान काम गर्छु तर पुरुषले भन्दा आधा मात्र ज्याला पाउँछु। यो त सरासर अन्याय हो।
2: यो सोनिया र डम्बरीको मात्र कथा होइन, यो त नेपालभरिका करिब 84% अनौपचारिक श्रमिकको साझा पीडा हो। महिलाहरूले अझ पनि पुरुषको तुलनामा करिब 30% कम पारिश्रमिक पाउँछन् र हाम्रो गाउँघरमा मजदुरी गर्नेको ज्याला कति हो मोल मोलाइमा मात्र सीमित छ, तर अझै पनि अनौपचारिक श्रमिकका अधिकार व्यवहारमा लागू भएको छैनन्।
3: हामी प्रश्न गर्छौ, हाम्रो श्रम किन कम? त्यसैले मर्यादित श्रमको लागि हाम्रो माग छ न्यूनतम र समान पारिश्रमिक, सुरक्षित कार्यस्थल र स्वास्थ्य र सामाजिक सुरक्षाको ग्यारेन्टी होस् र पालिकामा श्रम डेस्क स्थापना होस्।
1: मजदुर जागरण, संवाद, बहस तथा नीतिगत पैरवी मार्फत औपचारिक क्षेत्रका श्रमिकहरूको हक, अधिकार, आर्थिक न्याय र सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चितताको लागि आईसीडीसी नेपाल र एक्सन एडको साझेदारी तथा थाक्रे गाउँपालिकासँग समन्वय सहकार्यमा थाक्रेमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम एलआरपीबाट समुदायमा जारी सन्देश।
4: झुल्क्यो सूर्य झुलुक्क पूर्वतिरमा लाली छरी साथमा जागौ जाग समस्त कृषक सखे औजार लिहातमा घण्टा शङ्ख बजेर गुञ्जन भयो देवादी मन्दिरमा जागौ जाग समस्त कृषक सखे औजार लिहातमा।
5: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।
6: हरि ओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सुवचन।
7: हामी प्रभावमा बाँचेका छौँ, हाम्रो जीवन प्रभावबाट सञ्चालित छ। कुनै मानिसलाई भेट्यो, त्योसँग कुरा गर्यो, उसको कुराको प्रभाव परिहाल्छ। केही उसले भनेको चित्त बुझ्छ, चित्त बुझ्नुको प्रभाव पर्छ। केही चित्त बुझ्दैन, नबुझ्नुको प्रभाव पर्छ। उसको कुरा चित्त बुझ्यो भने एक प्रकारको ढुक्कपन हुन्छ, चित्त बुझेन भने मनमा विभिन्न विचारहरू आउन थाल्छ। कति मानिसहरूसँग हामी भेट्छौँ, कुरा गर्छौँ, आफ्नो कुरा बुझाउन खोज्छौँ। कुरा गर्नुको अर्थ के हो? आफ्नो कुरा बुझाउँ, तर आफ्नो कुरा राम्रोसँग बुझाउन पनि सक्दैनौँ र उसको कुरा पनि आफूलाई चित्त बुझ्दैन, यो दोधार पनि रहन्छ। अनि कसैसँग कुरा गर्यो, उसको कुरा बुझ्यो, बुझेपछि पनि लामो समयसम्म त्यही कुरा मनमा खेलिरहन्छ, त्यसको प्रभाव परिरहन्छ। यस्तो किन हुन्छ र यो प्रभावबाट आफू मुक्त हुनलाई के गर्नुपर्छ? सुन्दर प्रश्न छ। प्रभाव त पर्छ नै। कसैको कुरा सुन्यो, उसको कुरा विचार गर्यो, उसको कुरा भित्र भाव जगतमा छिर्यो, प्रभाव त पर्नै पर्छ। किन पर्नुपर्छ भने उसको कुराको मलाई राम्रो प्रभाव परेन भने मैले त्यो कुराको मर्म बुझ्न सक्दिनँ, उसको समस्या म बुझ्न सक्दिनँ। उसको कुरालाई म जति गहिराईमा गएर बुझ्न सक्छु, त्यति नै मैले त्यसको मर्का बुझ्छु र त्यसको समाधान मबाट आउन सक्छ। किनभने सबै व्यक्तिबाट सबै समस्याको समाधान आओस् त्यस्तो सम्भावना हुँदैन। कुनै कुराले मलाई अप्ठ्यारो बनाइरहेको छ, के गर्ने होला, यो विषयमा कसरी अगाडि बढ्ने होला, मैले बाटो देखिराखेको छैन, तर त्यही कुरा मैले अरूलाई भने, यस्तो यस्तो समस्या छ, मैले बाटो देखिराखेको छैन, के गर्ने होला, उसको मनको गहिराईमा त्यो विषय छिर्यो भने समाधान उसबाट आउन सक्छ। ए यस्तो पर्यो, यसो भाइ यसो गर न त, यो यो कुरा गर्यो भने यहाँबाट बाटो निस्किन्छ है, उसले बताउन सक्छ र त्यो समाधान सुन्दा हामीलाई रमाइलो लाग्छ। ओहो, यति पनि बुद्धि मलाई आएन, यति आइडिया पनि आएन। उसलाई थाहा थियो जान्ने मान्छे, जान्ने मान्छेको सङ्गत भने यस्तै रहेछ। बल्ल मैले उपाय थाहा पाएँ। त्यस्तो हामीलाई धेरै पटक भएको छ र हुन्छ, तर त्यो मानिस एउटा विषयमा जान्ने हुँदैमा सबै विषयमा ज्ञाता हुन्छ जरुरी छैन। अर्को कुनै समस्या उसलाई पर्यो भने उसले बाटो देखिराखेको हुँदैन, मलाई भन्यो भने फेरि मैले बाटो देख्न सक्छु। कसको चेतना कतापट्टि गइरहेको छ भन्न सकिँदैन। त्यस कारण हामी एक अर्काको कुरा बुझ्छौँ र एक अर्कालाई समाधान दिन्छौँ, यो उपयोगी छ। यस्तो हुनैपर्छ। अरूले भनेको कुराहरूको प्रभाव मलाई परेन, मैले गहिरो तहमा त्यसलाई बुझ्न सकिनँ भने समाधान दिन सक्दिनँ। त्यसकारण एक अर्काको समस्या बुझ्नु, एक अर्काको मर्का बुझ्नु र आन्तरिक चिन्तन गर्नु स्वाभाविक कुरा हो। यस्तो हुनु नराम्रो होइन, राम्रो हो। तर कसैले केही भन्यो त्यही कुरा मात्रै अनियन्त्रित रूपमा मनमा खेल्नु, यो चाहिँ गलत हो। जस्तो कसैले कुनै घटना सुनायो, मलाई यस्तो यस्तो समस्या पर्यो, यस्तो घटना घट्यो, अब के गर्ने होला भने समाधान त मैले पनि दिन सकिनँ, तर त्यो कुराले मलाई पिरोलिरह्यो। अब त्यही कुरा मात्रै मनमा आइरहन्छ अनि एकछिनपछि विचार गर्यो, अब यो कुरा सोचेर के गर्नु, उसको समस्या हो, उही जान्दछ, म विचार गर्दिनँ भन्यो, फेरि मनमा चाहिँ त्यही आइरहन्छ। त्यही उसले सुनाएका कुराहरूको चित्र मनमा बसिरहन्छ, यसले चाहिँ हामीलाई तनावतिर लिएर जान्छ, अरूको कुरा सुन्नै नहुने हुन्छ। कति मानिसहरूलाई कसैको दुःखद घटना सुनाउनै हुँदैन, सुनायो कि त्यही सुनेर पिरोलिन थाल्छ। अब आफूलाई त केही भएको छैन, आफूलाई परेको समस्या होइन, तर अरूलाई परेको समस्या सुनेर पनि मानिस तनावमा जान्छ, अनावश्यक रूपमा दुःख पाउन थाल्छ। यस्तो हुनु चाहिँ मनको समस्या हो। त्यसकारण प्रभाव त पर्यो, कस्तो प्रकृतिको प्रभाव पर्यो हामीले विचार गर्नुपर्छ। उसको कुरा राम्रोसँग बुझ्नु र समाधान दिनु, दिन नसके पनि पखाइ म विचार गर्छु, म पनि यस विषयमा सोच्छु, चिन्तन गर्छु र केही उपाय निक्ल्यो भने म तिमीसँग फेरि कुरा गर्छु। यसरी चिन्तनतिर जानु, त्यसमा आफैले जानी जानी विचार गर्न थाल्नु, यो गलत होइन, यो हुनुपर्छ। उसको कुराको प्रभाव मलाई ममा पर्नै पर्छ र त्यो प्रभावबाट चिन्तन जन्मिनुपर्छ। यसले चाहिँ के हुन्छ भने एउटा त उसको विषयको समाधान निस्किन सक्छ, अर्को आफ्नो सोच्ने क्षमता बढ्छ, आफ्नो बुद्धिमत्ता बढ्छ, यस्ता घटनाहरूमा यस्तो गर्नु पर्दो रहेछ भन्ने नयाँ ज्ञान आफूबाट उत्पन्न हुन्छ। यो चिन्तनको क्षेत्र हो, सोच विचारको क्षेत्र हो, यो हुनुपर्छ। दुई प्रकारको सोच विचार हुन्छ, एउटा जानी जानिकन सोच विचार गर्नु, विषय यो हो, समस्या यो हो, यो समस्याको समाधानको लागि के गर्ने होला भित्र आफैले प्रश्न उठायो जानी जानी, अनि उत्तर पनि आफै भित्र खोज्यो, यो गरे के होला, यो गरे के होला, त्यही भित्र छनौट गर्न थाल्यो, यो चिन्तन हो। यो चिन्तनले बुद्धि बढाउँछ, अत्यन्तै शुभ छ, राम्रो छ। तर अर्को एउटा हुन्छ आफै आउने, आफै मनमा कुरा खेल्ने, आफै आयो यसमा म चिन्तन गर्दिनँ, विचार गर्दिनँ, अब भैयाले जे हुनु भइसकेछ उसको कुरा उइजानुहोस्, मलाई के मतलब भा छोड्दे भनेर त्यो विचारलाई हटाउन खोज्यो आफू, तर आफै आउँछ। आफै विचार आइरहनु चाहिँ अनियन्त्रित विचार बनिरहनु, अनियन्त्रित चिन्तन चलिरहनु, त्यसलाई चिन्तन भनिँदैन, चिन्ता भनिन्छ। अनियन्त्रित रूपमा विचार आयो, चिन्ता, यो चाहिँ समस्या। अब यी समस्याहरूबाट कसरी मुक्त हुने, जस्तो प्रश्न थियो अघि, यो कति कुराहरू हामी आफ्नो कुरा अर्कोलाई बुझाउन सक्दैनौँ, उसले भनेको कुरा पनि आफूलाई चित्त बुझ्दैन, चित्त नबुझेपछि त यो कुरा हो नि त भनेर उसलाई चित्त बुझाउन सक्नु पर्थ्यो, त्यो पनि हुँदैन, हो बिल्कुल हुँदैन। यसमा पनि चिन्तनको कमी हो। कुनै पनि विषयमा कसैलाई चित्त बुझाउनु छ भने त्यसभित्रको गहिराई आफूले बुझ्नुपर्छ र अभिव्यक्ति कला हुन्छ, व्यक्त गर्न सक्नुपर्छ, व्यक्त गर्ने कला सिक्नुपर्छ। हामी धेरै बोलेर अरूलाई बुझाउन खोज्छौँ, धेरै बोलेर बुझाउनु पर्दैन, त्यो जे हो टक्क त्यति मात्रै भन्यो भने मानिसले बुझ्न सक्छ। लामो व्याख्या गर्न थाल्यो भने मान्छेलाई कुरा बुझाउन अत्यन्तै कठिन हुन्छ, लामो व्याख्या सुन्न पनि सक्दैन मान्छे। त्यसकारण जे हो त्यही टक्क भन्यो भने चाहिँ कुरा बुझाउन सजिलो हुन्छ। एउटा अर्को कुरा के हो बुझ्नुपर्छ भने सबै कुरा सबैलाई बुझाउन सकिन्न। सबै कुरा हामी सबैलाई बुझाउन सक्ने भइदिएको भए हामी हरेक कुरा आफ्ना कुरा मनाउन सक्थ्यौँ होला सबैलाई, होइन? कति मानिसले मैले भनेको कुरा बुझ्छन् र मान्छन् मेरो कुरा, कति मानिसले बुझ्दैनन् मान्दैनन्। सबै मानिसले मेरो कुरा बुझुन् भनेर आशा राख्नु नै अर्को दुःखको कारण हो। जति बुझाउन सकेँ सकेँ, जति उसले बुझ्यो बुझ्यो, बुझेन बुझेन। बुझाउनै पर्छ जरुरी छैन, र उसको कुरा मैले मान्नै पर्छ त्यो पनि जरुरी छैन। उसको कुरामा चित्त मेरो बुझ्छ त्यो जरुरी छैन। के विचार गर्नुपर्छ भने यो जगतमा कति धेरै विषयहरू छन्, कति मानिसहरू छन्, कति मानिसका विचारहरू छन्, तर ती विचार सबैमा म सहमत हुन सक्दिनँ, न मेरो विचारमा कोही सहमत हुन सक्छ, सबै हुन सक्दैन है। आ आफ्नो मन छ, आ आफ्नो बुद्धि छ, आ आफ्नो विचार छ, आ आफ्नो सोच छ, आ आफ्नो दृष्टि छ, सबैको दृष्टि फरक छ। त्यसकारण उसको कुरा मलाई चित्त बुझ्छ त्यो जरुरी पनि छैन, मेरो कुरा उसलाई चित्त बुझ्छ त्यो जरुरी छैन। यो यस्तै हो है, यो तथ्यलाई जसले बुझ्यो उसको मन कुरा बुझाउन सके पनि, बुझ्न सके पनि या नसके पनि अशान्त हुँदैन। मूल कुरा के हो भने मनोविज्ञान अलिकति बुझ्नुपर्छ, मानिसको मनोभावलाई बुझ्नुपर्छ। म जस्तो छु आफ्नो मनमा, अब अरूको मनलाई बुझ्न आफ्नो मनमा फर्किनुपर्छ। मेरो मन कस्तो छ, कुनै बेलामा मलाई त्यही कुरा भन्दाखेरि चित्त बुझ्छ, कुनै बेलामा आफ्नो मन अशान्त भएको बेलामा त्यही कुरा गर्यो भने चित्त बुझ्दैन। जस्तो आफू खुसी भएको बेलामा कोही मान्छे हाँस्दै आयो भने मलाई रमाइलो लाग्छ, आहा कति राम्रो हाँसेको मान्छे है, तिम्रो अनुहार त कति उज्यालो छ, जहाँ पनि तिमी मुस्कुराएर कुरा गर्छौ हाँस्छौ, तिमी कस्तो राम्रो मान्छे। तर आफ्नो मन दिक्क लागेको बेलामा, विरक्त लागेको बेलामा हाँस्दै आयो भनेदेखि चित्त बुझ्दैन कि हाँस्या, जतिखेर पनि हामी उसलाई त्यही कुरामा चाहिँ असहमत भइदिन्छौँ। त्यसकारण सबै कुरा सबै अवस्थामा हामीलाई चित्त बुझ्छ जरुरी छैन। जसरी मेरो मनस्थिति अनुसार मलाई चित्त बुझ्ने या नबुझ्ने हुन्छ, एउटा मनस्थितिमा त्यही कुरा गर्यो भने मलाई चित्त बुझ्छ, अर्को मेरो मनस्थितिमा त्यही कुरा अर्कोले गर्यो भने मलाई चित्त बुझ्दैन। म जस्तो छु सारा जगत त्यस्तै हो, त्यसकारण कुनै कुरा मेरो बुझेन उसले भने बुझ्ने मनस्थितिमा ऊ छैन भन्ने बुझ्नुपर्छ। मेरो कुरा बुझ्न सक्ने स्थितिमै छैन ऊ, त कसरी बुझ्छ? र कसैको कुरा मलाई चित्त बुझेन भने म पनि उसको कुरा चित्त बुझाउने मनस्थितिमा अहिले छैन, त्यसकारण मलाई चित्त बुझेन भन्ने बुझ्नुपर्छ। त्यही कुरा भोलि मलाई चित्त बुझ्न सक्छ, प्रतीक्षा गर्नुपर्छ। यहाँ कुनै कुरा राम्रो या नराम्रो छैन, कुनै कुरा ठिक बेठिक छैन, आफ्नो मनस्थिति ठिक या बेठिक हुन्छ। त्यसकारण हामी भन्छौँ बार बार, परिस्थिति सुधार्ने होइन है, मनस्थिति सुधारौँ। मनस्थिति सुधार्यौँ कि परिस्थिति सुधार्न सजिलो हुन्छ, परिस्थिति राम्रो मनले बनाउने हो। त्यसकारण पहिलो कुरा राम्रो मन बन्नुपर्छ। राम्रो मन बनाउनलाई के गर्ने, आफ्नो मनतिर फर्किने, आफ्नो मनलाई बुझ्नुपर्छ। आफ्नो मनलाई बुझ्ने भनेको के हो, हर हमेसा प्रभावप्रति सतर्क रहनु। सबैको स्थिति एउटै हुँदैन, त्यसकारण आफ्नो स्थिति के छ आफू सजग हुने। म पनि एउटा कानले सुनेर अर्को कानले उडाउने प्रवृत्तिको हो कि, मेरो मनस्थिति त्यस्तो प्रकारको छ कि, त्यस्तो छ भने त कतिको कुरा सुन्यो गयो मतलबै हुँदैन, अब आफ्नो धुनमा हुन्छ, कसैको कुराको त्यति ठुलो प्रभाव पर्दैन। अब कसैको चाहिँ कस्तो हुन्छ बानी भने उसको मनको स्वभाव हुन्छ, अब एउटा कुरा कसैले भन्यो भने त्यसैमा रुम लिने, त्यही चिन्ता गर्ने, त्यही मात्रै कुरा ओहो मनमा खेलाइरहने, अनि अरूसँग कुरा गर्ने, हेर्न फलानलाई त यस्तो परेछ, यस्तो यस्तो घटना परेछ, त्यही कुरा मात्रै सुनाउने, त्यही मात्रै विचार आइरहने प्रवृत्ति हुन्छ कसैको, त्यो मनस्थिति हुन्छ। त्यसकारण आफ्नो मनस्थिति कस्तो छ, पहिलो कुरा आफ्नो मनलाई भलिभाति बुझ्ने। मेरो मनलाई कसले के भन्दा के प्रभाव पर्छ, कति लामो समय प्रभाव पर्छ या छोटो समय प्रभाव पर्छ, आफ्नो मनस्थितिको विषयमा बुझ्नुपर्छ। त्यसरी बुझिसकेपछि चाहिँ जस्तो मलाई कसैले नराम्रो कुरा गर्यो भने लामो समयसम्म प्रभाव पर्छ भन्ने आफूलाई लाग्यो, आफ्नो मनस्थिति बुझियो भने अब मेरो व्यवहार परिवर्तन हुनुपर्छ। मेरो मनको अनुकूल मैले काम गर्नुपर्छ, मनको प्रतिकूल काम गरेँ भने मैले दुःख पाउँछु, अब लामो समय म चिन्तामा जान सक्छु। त्यसकारण अब के गर्ने, जुन कुराले आफूलाई सकारात्मक प्रभाव पर्छ त्यस्तो कुराहरू सुन्ने, जुन कुराले आफूलाई नकारात्मक प्रभाव पर्छ त्यसको कुरा नसुन्ने, कसैले भन्यो भने पनि नसुन्ने, कसैले केही कुरा सुनाउन खोज्यो भने खै है यस विषयमा त मलाई त्यति ज्ञान छैन, अर्को कसैसँग कुरा गर्नु होला मलाई थाहा छैन यस विषयमा भन्ने लुरुक्क लाएर हिँडिहाले। कसैले अर्कोको विषयमा कुरा गर्न थाल्यो, फलानु मान्छे त यस्तो खराब नै, यसले यस्तो गर्यो, यसले यस्तो गर्यो, अब त्यो फलानु मान्छे खराब, त्यसले बदमासी गर्यो, यहाँनिर यसलाई दुःख दियो, यस्तो नोक्सान गर्यो, त्यो सुन्ने बित्तिकै तपाईँको मनमा त्यसको प्रभाव पर्छ र लामो समय तपाईँलाई त्यसले सताउँछ। त्यस्तो बेलामा के गर्ने, कसैले कुरा गर्यो फलानु मान्छे खराब, यसले बिगार्यो, यसले नाश गर्यो, यस्तो सुन्न लाग्यो भने होइन मलाई अहिले तपाईँको कुरा सुन्ने समय पनि छैन, पछि सुनाउन आए, म आफू व्यस्त छु भन्ने हिँडिहाल्ने। आफ्नो मनको स्वभाव बुझ्ने मान्छेले त्यस्तो कुरा सुनेर बस्दै बस्दैन र बस्नु हुँदैन। जसले एउटा कानले सुन्यो अर्को कानले उडाउने स्वभाव छ त्यसले जति सुने पनि हुन्छ, तर जसको मनमा लामो समय कुरा खेल्छ त्यस्तो व्यक्तिहरूले नकारात्मक कुरा पटक्कै सुन्नुहुन्न, नराम्रो कुरा त सुन्दैन, सुन् राम्रो कुरा सुनायो भने सुन्ने, यति प्रगति भयो, फलानु मान्छे कति राम्रो रहेछ, त्यो मान्छेले यस्तो उन्नति गरेछ, त्यो मान्छेले सबैलाई सहयोग गरेछ, त्यो मान्छे मलाई पनि हेल्प गर्यो, मलाई पनि सहयोग गर्यो, कति राम्रो मान्छे छ, कति मिठो कुरा गर्छ, उसको व्यवहार ठिक छ, असल मान्छे छ, यसो कुराहरू कसैले सुनायो भने मजाले सुनाए हुन्छ, त्यसले मनमा सकारात्मक प्रभाव पर्छ, लामो समयसम्म उसमा हौसला आइरहन्छ, आहा त्यति राम्रो गरेछ म पनि गर्छु, म पनि केही गर्छु, उत्साह बढाइरहन्छ। त्यसकारण जहिले पनि कुरा सुन्दाखेरि प्रेम बढाउने, सद्भाव बढाउने, सम्मान बढाउने, उत्साह बढाउने, उमङ्ग बढाउने, केही गर्ने आँट बढाउने, यस्ता प्रकृतिका कुराहरू कसैले गर्यो भने सुन्ने, मजासँग सुन्ने, जसमा आत्मा ग्लानी हुन्छ, जसमा नकारात्मकता मात्रै छ, सबै मान्छेले गल्ती गरे मात्रै भन्ने छ, बिग्रिएको भत्किएको मात्रै छ, जसमा चाहिँ आफ्नो आत्मविश्वासलाई क्षति पुग्ने प्रकारका कुराहरू, आँट घटाउने प्रकारका कुराहरू, नकारात्मक कुराहरू कसैले गरिरहेका छ भने बिल्कुल सचेत हुने, त्यस्ता कुरा सुन्दै नसुन्नु। त्यसको लागि आफ्नो मनस्थितिलाई पहिलो तहमा बुझ्न जरुरी छ, मेरो मन कस्तो प्रकारको छ। अब हामी यो नभनौँ कि मेरो प्रभावै नपरोस् भनेर नभनौँ, प्रभाव त पर्छ नै। कति मानिसहरूलाई कसैको नराम्रो कुरा सुन्यो भने लामो समयसम्म मनमा कुरा खेलिरहन्छ, अब खेल्छ, उसको मनको स्वभावै त्यस्तै छ त के गर्ने, अब त्यसलाई कम गर्न अरू तरिकाले सकिन्न। त्यसकारण पहिलो तहमा प्रभाव कस्तो पर्यो मलाई, राम्रो प्रभाव पार्ने कुराहरू सुन्ने, नराम्रो प्रभाव पार्ने कुराहरू नसुन्ने, नसुन्ने मात्रै होइन नहेर्ने पनि। कहीँ दुःखदायी घटनाहरू हेऱ्यो भने त्यही चित्र आइरहन्छ लामो समयसम्म, त्यही मात्रै सम्झनामा आउँछ, त्यही दृश्य मात्रै देखिन्छ, बडो छटपटी हुन्छ। कसैले भनौँ न जनावर मार्दैछ, एउटा खसी काट्यो, अब देख्यो उसले त्यो छटपटाएको, मारिरहेको त्यो खसी छटपटाएको देख्यो, ओहो त्यो देख्न पाएको छैन, उसलाई त लामो समयसम्म औडा हुन्छ भित्र त्यो मरेको छटपटाएको। त्यसकारण त्यस्तो ठाउँमा नजाने, जहाँ हिंसा भइरहेको छ, जहाँ नराम्रो भइरहेको छ र त्यसको मलाई प्रभाव नकारात्मक पर्छ भनेपछि त्यस्तो ठाउँबाट आफू बच्ने, नजाने, न नराम्रो कुरा हेर्ने, न नराम्रो कुरा सुन्ने, न नराम्रो कुरा गर्ने, हर हमेसा त्यसप्रति सजग रहनुपर्छ। सुखदायी कुराहरू, आनन्ददायी कुराहरू सुन्ने, हौसला उमङ्ग बढाउने प्रकारको कर्म गर्ने र उत्साह बढाउने प्रकारका दृश्यहरू मात्रै हेर्ने, यसरी आफ्नो मन कस्तो छ त्यसप्रति सजग भएर व्यवहार गर्ने एउटा तरिका। अर्को तरिका चाहिँ के हो भने, अब धेरै कुराहरू सुन्दिन भन्दा पनि उपाय लाग्दैन, कति ठाउँमा त कस्तो हुन्छ भने यसले नराम्रो कुरा गर्यो मलाई मनमा प्रभाव पर्छ थाहा छ तर सुन्दिनँ म भने पनि नसुनिकन उपाय नहुने ठाउँ पनि हुन्छ। कतिपय अब आफ्ना मान्छे, अब आफूले मान्नुपर्ने मान्छे आएर कुरा सुनाउँछ, नाइ नाइ नाइ भनेर तर्केर हिँड्न पनि नमिल्ने, अब सुन्नै पर्ने अवस्था पनि आउँछ, अब त्यसबाट हामी अलि अप्ठ्यारोमा पर्छौँ। अब थाहा छ आफूलाई नराम्रो प्रभाव पर्छ भन्ने बुझ्दा बुझ्दै पनि हामी सुन्न बाध्य हुन्छौँ, त्यस्तो अवस्थामा के गर्ने? त्यस्तो अवस्थामा कुरा सुन्यो उसको, जसले जे भन्यो उसको कुरा सुन्यो, सुनिसकेपछि एकैछिनमा 21 पटकसम्म लामो गहिरो श्वास लिने, पुरा श्वास लिने र बिस्तारै पुरा श्वास फाल्ने, फाल्दाखेरि के अनुभव गर्ने भने भयभरको म भित्रको नकारात्मक मैले जे पनि कुरा सुनेको थिएँ यो श्वाससँगै